0: थे कि अच्छे अच्छे अच्छे से अच्छा हो, बासलाहियत एडिटर वहाँ पर आए। लेकिन जैसे ही कोई एडिटर नया आता था और वो इदारिया लिखता था तो उसको काले पानी भेज जाता था। और आपको ये एक दिलचस्प बात बताता हूँ कि उस अखबार में एक इश्तहार शाया होता था मुस्तकिल तौर पे, जिसकी इबारत ये थी कि ज़रूरत है एक एडिटर की जिसकी तनख्वाह जौ की एक रोटी और पानी का एक प्याला होगी जो
1: जी
0: उसे जेल में अदा की जाएगी।
1: जी
0: इस शर्त पर तकरीबन 9 एडिटर अपॉइंट हुए। एक एडिटर आता था और वो इदारिया लिखता था और उसे काला पानी की सज़ा दी जाती थी। मजमूई तौर पर तकरीबन 9 एडिटरों को 90 साल की सज़ा दी गई एक अखबार के।
1: जी
0: तो ये तो मैं आपको इब्तदाई दौर की बात बता रहा हूँ, और आगे और गुफ्तगू करूँगा और आप दूसरे लोगों से
1: जी
0: बात
1: जी
0: कर
1: जी
0: सकते
1: जी जी
0: हैं।
1: जी हम यामीन अंसारी साहब से ये जानना चाहेंगे कि उर्दू के जो अखबार निकले उनमें ज़ाहिर हिंदू मिल्कियत के भी थे और मुस्लिम मिल्कियत के भी थे, दोनों मज़हबों के एडिटरों ने और अखबारों ने इस जंग में बढ़ चढ़ कर हिस्सा लिया।
0: जी
1: जब इन अखबारों ने बरतानवी हुकूमत और उसकी जुल्म व इस्तबदाद के ख़िलाफ़ लिखना शुरू किया तो हुकूमत ने उन पर मज़ीद ज़ुल्म सितम ढाने शुरू कर दिए। तो
0: जी
1: जो इन अखबारात में जो कुछ छपता था उसका, हालांकि उनकी तादाद छाप तो कम थी, लेकिन मैं समझता हूँ आवाम पर ख़ासा असर
0: असर
1: पड़ता
0: ज़्यादा
1: था।
0: थोड़ा
1: तो
0: जी
1: आवाम पे इन अखबारात में जो कुछ छपता था, चाहे वो नसर में हो या नज़्म में हो, वो आवाम के जोश व जज्बात को मज़ीद फजूतर करने में क्या किरदार अदा करते थे?
0: देखिए, जैसा कि अभी गुफ्तगू में शुरू में आपने ही कहा कि उर्दू सहाफ़त और जंग आज़ादी की जब बात होती है तो लाजिम व मलजूम है एक दूसरे के लिए। यकीनन उर्दू सहाफ़त का जो किरदार जंग आज़ादी में रहा और उस वक्त जिस चीज़ की और भी सबसे ज़्यादा ज़रूरत थी, उसमें एक अहम किरदार ये था कि अंग्रेज़ों ने अपने तसल्लुत को बरकरार रखने के लिए और अपनी हुकूमत को बचाने के लिए जो एक और एक गलत कोशिश की थी, वो ये थी कि मुल्क में फ़िरका वारियत को हवा दी जाए, हिंदू मुस्लिम इत्तेहाद को तोड़ा जाए, जो यहाँ पर गंगा जमनी तहजीब एक तवील अरसे से रही है उसको तोड़ा जाए। तो उसके तोड़ने के लिए उन्होंने बहुत ज़्यादा कोशिशें की। उसी दौरान उर्दू अखबारात ने इसमें भी बहुत अहम किरदार अदा किया, और जो अपने इदारियों में और अपने मजामीन में उर्दू अखबारात ने जो चीज़ें लिखी या जो पैगाम दिया मुल्क के आवाम को जद्दोजहद के लिए, आज़ादी की जद्दोजहद के लिए, तो उसने एक ऐसी फ़िज़ा कायम की मुल्क के अंदर कि वो जो आज़ादी का हुसूल था हमारे लिए वो वहाँ तक हम पहुँचे, और उसमें इनके जो मजामीन, इदारिये और नज़में वग़ैरह, उन्होंने बहुत बड़ा किरदार अदा किया। क्योंकि जो चीज़ें अखबारात लिखते थे, जैसा कि आपने कहा, उनकी इशाअत भले ही कम थी, लेकिन जाहिर सी बात है उनका असर इतना ज़्यादा था कि जैसा मासूम साहब ने भी जिक्र किया कि एक इदारिये के लिए या एक मज़मून के लिए या एक इश्तिहार के लिए भी जो एडिटर्स थे या जो कॉलम निगार, मज़मून निगार थे, उनको किस तरह की सज़ाएँ दी जाती थी। तो जाहिर सी बात है जब उसका पैगाम आवाम तक पहुंच रहा था, इसीलिए उनको ये नागवार गुजरता था कि उर्दू सहाफ़ी क्यों इस तरह का काम कर रहे हैं, वो हमारी जो कोशिशें हैं उनको नाकाम बनाने में अहम किरदार अदा कर रहे हैं। तो उन्होंने उन पर बहुत ज़्यादा जुल्म व सितम किए उर्दू सहाफ़ियों में। इसीलिए हम देखते हैं कि उर्दू के जो अखबारात थे उन्होंने अपना बहुत अहम किरदार इसमें अदा किया कि मुल्क के आवाम को इकट्ठा रखा जाए और जद्दोजहद जो आज़ादी है उसमें उनको एक साथ पेश किया जाए।
1: शम्स तबरेज़ साहब, आप ये बताएं कि उर्दू अखबारात 1857 की पहली जंग आज़ादी से कबल बरतानवी हुकूमत के हमनमा थे किसी हद तक, लेकिन जब 1857 में पहली जंग आज़ादी का आगाज़ हुआ तो अखबारात भी उसमें कूद पड़े, और फिर उसके बाद उन्होंने पूरी शिद्दत के साथ और पूरी ताकत और कुव्वत के साथ इस जंग में शिरकत की। वो क्या जज्बा था जो इन अखबारात को और इनके मुदीरों को बरतानवी हुकूमत के ख़िलाफ़ नबर्दाज़मा होने के लिए और अखबारात में सख्त से सख्त मजामीन और सख्त से सख्त نظمیں اور غزلیں شائع کرنے کے لیے مجبور کیا، وہ کون سا جذبہ تھا جو ان کو ترغیب دے رہا تھا؟
2: بہت شکریہ، بالکل آپ نے بہت اہم سوال پوچھا ہے، اور جو گفتگو آ رہی ہے کہ میڈیا کا اہم رول رہا ہے، اور آزادی سے پہلے اگر ہم میڈیا کی تاریخ کا جائزہ لے، صحافت کو دیکھے، تو سب سے بنیادی رول اردو میڈیا کا ہی تھا۔ فارسی زبان میں لوگوں کی دلچسپی کم ہونے لگی تھی، انگریزی باہر کی زبان تھی، ہندی کے اخبارات بھی ان دنوں زیادہ نہیں تھے، تو اردو میڈیا کا بڑا رول تھا۔ اور جب اردو اخبارات کے صحافیوں نے یہ دیکھا کہ برٹش امپائر کا جو ظلم ہے بڑھتا جا رہا ہے، دوسری طرف آزادی کی جو جد و جہد ہے تیز ہو گئی ہے، تو اس میں مجاہدین آزادی کھل کر سامنے آئے تھے۔ اس سے پہلے جو مجاہدین آزادی تھے، جو آزادی کی جنگ تھی، تو کھل کر نہیں ہوتی، بڑی خاموشی کے ساتھ تحریک چل رہی تھی، پلاننگ چل رہی تھی، الگ الگ محاذ پہ الگ لوگ اپنا ایک پروگرام بنا رہے تھے، لیکن سب کی جو تیاری ہے وہ 1857 میں سامنے آئی۔ تو اردو اخبارات نے بھی اس موقع کا فائدہ اٹھایا، ایڈیٹروں نے فائدہ اٹھایا، اور سب لوگوں نے جنگ آزادی کی لڑائی کو کھل کر سپورٹ کیا۔ اردو میڈیا نے اپنا نمایاں رول ادا کیا کہ انگریزوں کے خلاف لکھا جائے، انگریزوں کے ظلم کو بے نقاب کیا جائے، اور جہاں جہاں مجاہدین آزادی تھے ملک کے الگ الگ علاقوں میں 1857 کی جنگ ہوئی، کیونکہ انگریزوں نے اکٹھا ہونے نہیں دیا، اس کو بغاوت کا نام دیا، ناکام بنا دیا، تو اردو اخبارات نے بھی اس وقت اپنا اہم ترین کردار نبھایا۔ یہی وجہ ہے کہ اردو اخبارات کا جو پہلا اردو اخبار جس کو مانا جاتا ہے جنگ آزادی سے پہلے کا، جو 1822 میں شروع ہوا ہریہر دت صاحب کا اخبار جامعہ جہاں نما، تو دہلی اردو اخبار کے جو ایڈیٹر تھے مولوی محمد باقر صاحب، انہوں نے جس طرح کا اداریہ لکھا، جو مضمون لکھا، تو ان کو 1857 کے بعد توپ کے گولے سے اڑا دیا گیا، اور ایسے بہت سارے صحافی ہیں جن کو شہید کیا گیا، پھر ان کے بعد بہت سارے اخبارات نکلے۔ تو اردو صحافیوں میں اس وقت پورا جذبہ تھا حب الوطنی کا، دیش کو آزاد کرانے کا، اور اسی آزادی کے جذبے نے انگریزوں کو، برٹش امپائر کو بھی اردو کے خلاف کر دیا، ورنہ شروع میں ان کو بھی لگتا تھا کہ اردو زبان تک ہم میسج، پیغام لوگوں تک پہنچا سکتے ہیں۔ تو یہ ساری کوششیں تھیں اور جذبہ تھا کہ دیش کو کیسے آزاد کرانا ہے۔
1: معصوم صاحب، آپ نے ابھی مولوی باقر کا ذکر کیا، وہ اولین شہید صحافی ہیں، اور مرزا بیدار بخت کا بھی ذکر کیا۔ مرزا بیدار بخت کا اخبار پیام آزادی تھا، جس نے جنگ آزادی میں بہت بڑھ چڑھ کر کے رول ادا کیا، اور آپ نے سوراج کا بھی ذکر کیا۔ میں چاہوں گا سوراج کے ساتھ ساتھ آپ پیام آزادی پر بھی کچھ اظہار خیال فرمائیں، کیونکہ آپ نے پیام آزادی کے سلسلے میں بھی کافی کچھ لکھا ہے۔
3: دیکھیے، ملک عظیم اللہ خان جو تھے، ان کی تحریک پہ یہ اخبار نکلا تھا، پیام آزادی
0: جی،
3: اور آپ کو یہ جان کر حیرت ہوگی کہ اس کا ایک نامہ نگار لندن میں بیٹھا ہوا تھا، ابھی مجھے اس کا نام یاد نہیں آ رہا ہے، اور وہ ملک عظیم اللہ خان یہ چاہتے تھے کہ آزادی کی جوت جگائی جائے اور اخبار کو ایک ہتھیار کے طور پہ استعمال کیا جائے۔ تو پیام آزادی کے بارے میں اردو میں معلومات دستیاب نہیں تھی، پہلی بار میری کتاب کے ذریعے سے لوگوں کو پتہ چلا کہ پیام آزادی نام کا بھی کوئی اخبار تھا۔ ایک ہندی رائٹر نے پہلی بار پیام آزادی کا ایک ہلکا سا اشارہ دیا تھا، ایک نوبارہ ٹائمز میں ایک مضمون چھپا تھا 1992 میں، تب وہ میرے لیے بھی ایک نیا تھا کہ پیام آزادی بھی کوئی اخبار تھا، تو میں نے اس پہ ریسرچ شروع کی
0: جی،
3: اور جاننے کی کوشش کی، تو اردو میں تو مجھے کچھ ملا نہیں، پیام آزادی کا نام بھی نہیں ملا، لیکن کچھ ہندی کے ماخذ تھے جہاں تک مجھے میری رسائی ہوئی، انہوں نے پیام آزادی پہ روشنی ڈالی، اور یہ بتایا گیا، یہاں تک لکھا گیا کہ پیام آزادی کے ایڈیٹر کو ہی سزائے موت نہیں دی گئی، بلکہ جو اس کے قارئین تھے ان میں سے بھی بعض کو پھانسی پہ چڑھایا گیا اور تمام اخبارات ضبط کر کے ضائع کر دیے گئے۔ اس کا یہ کچھ کہا جاتا ہے کہ اس کی ایک فائل برٹش میوزیم لندن میں محفوظ ہے، لیکن میں نے کوشش کی، اس کی بھی مجھے تصدیق نہیں ہوئی۔ تو آج آپ کو دہلی اردو اخبار کے تو فائلیں ملتی ہیں، یا دلی میں بھی ہیں اپنے
1: جامعہ جہانما کی بھی ملتی ہیں،
3: جامعہ جہانما کی بھی ملتی ہے، لیکن پیام آزادی ایک ایسا اخبار تھا جس کی کوئی فائل ہمیں کہیں نہیں ملتی ہے، اس کا اس کی شکل دیکھنے کو کہیں نہیں ملتی ہے۔ ایک بات میں آپ کو یہ بتاؤں کہ 1857 کی جو جنگ تھی، جب وہ ناکام ہو گئی، تو جو ایک رپورٹ تیار ہوئی انگریزوں کی، جو انٹرنل رپورٹ تھی کہ یہ بغاوت کیسے شروع ہوئی اور کون اس کے ایلیمنٹ تھے اور کن لوگوں نے اس کو بھڑکایا، تو اس سیکرٹ رپورٹ کی کاپی میں نے دیکھی ہے، اس میں انہوں نے لکھا ہے کہ باغیوں اور اردو دیسی اخباروں کے درمیان ایک کانسپریسی تھی، ایک سازش تھی جو انہوں نے مل کر کے تیار کی،